0: کہ جہاں اب تک تیری لہروں کے دوش پہ آواز کی اس خوبصورت رشتے سے منسلک ہم اور آپ رہتے ہیں. شو میں اس کا نام ہے بول کے لب آزاد ہیں تیرے. 972-501-9390 is the number for the studio. تمام لوگ سننے والوں کو السلام علیکم, نمسکار, ست سری اکال, ویری وارم ویلکم ٹو دی شو. شو بڑا فن اور مزیدار ہونے والا ہے جی, کیونکہ ہمارا پہلے سے موڈ ٹھیک نہیں تھا. کسی مہربان سے بات ہو رہی تھی تو وہ بھی کہہ رہے تھے جی کہ ڈاؤن لگ رہی ہے انرجی. میں نے کہا کوئی بات نہیں, شو میں جاتے ہی ٹھیک ہو جائے گی. تو آگے سے انہوں نے بھی کہا ہاں یہ صحیح ہے. تو لوگوں کو پتہ لگ گیا انرجی کو اپ, جب ڈاؤن ہو تو اپ کرنے کے لیے, ڈولڈرمز میں سے جی لو اسپرٹس میں نکلنے کے لیے, اسپرٹس کو اپ لفٹ کرنے کے لیے اور دوسروں کی اسپرٹ کو اپنے ساتھ ملا لینے کے لیے ہم کرتے ہیں یہ شو جس کا نام ہے بول کے لب آزاد ہیں تیرے. اینڈ دا شو مسٹ گو آن. 972-501-9390. مہربان قدردان بھائی جان تمام سائنسدان جو زندگی کی سائنس کو سمجھنے کی کوشش کر رہے ہیں اور اس کو آرٹ بنانے کی طرف گامزن ہے, یعنی کہ چل رہے ہیں اس طرف, تو ان تمام مہربانوں کے ساتھ یہ شو آپ کی خدمت میں پیش کرنے جا رہے ہیں جی. آئیے اور پہلے آئیے اور پہلے پائیے. کون ہے ہمارے ساتھ ویڈیو آزاد یوں دیا؟
1: السلام علیکم آزاد جی.
0: وعلیکم السلام. وعلیکم السلام. پائیے پہ آئے ہیں آپ
1: جی, کیسے ہیں آپ؟
0: بالکل ٹھیک ٹھاک. حکم.
1: اچھا تو
0: میں کیسے ایکسائٹمنٹ فیک ٹھیک کر رہا ہوں؟
1: جی جی جی, آپ تو آپ سے بہتر کون کر سکتا ہے بھائی, ماشاء اللہ ہالی ووڈ کے ایکٹر ہیں.
0: فیک ایکسائٹمنٹ جو ہے نا, کیونکہ لائف میں یہ سیکھنا ہے آپ نے کہ فیک اٹ انٹل یو میک اٹ. تو اب جب میں فیک کروں گا ہلکا ہلکا, تھوڑا سا انرجی کو اٹھا کے دماغ کو میسج پہنچے گا جی کہ انرجائز ہونا ہے, تھوڑا اپ لفٹ کرنا ہے, تھوڑا سا ماحول بنانے کی کوشش کرنا ہے, تو ساتھ ساتھ دنیا بھی شامل ہو جائے گی اور ماحول بن جائے گا.
1: جی بالکل صحیح بات ہے. لاسٹ شو واز ایبسولوٹلی امیزنگ آزاد جی, اور آپ کے اتنے اچھے اچھے سب کے پوائنٹس آتے ہیں ایز آلویز. شہناز جی, ہماری سجیلا جی, اور سارے جو لوگ ہوتے ہیں آپ کے, ہیرا سنگھ جی, مطلب واقعی بہت بہت اچھا لگا لاسٹ والا شو. اور منٹ آف دا ڈے آپ کے اتنے سارے بنے نا کلپس اس دن تو, اور گریٹیٹیوڈ والا خاص طور پہ جو پوائنٹ تھا نا آزاد جی, جو آپ نے جس طرح سے ایکسپلین کیا تھا کہ جب بھی آپ کو کوئی دعا کرنی ہوتی ہے تو آپ دعائیں حاجات پہلے اپنی کس طرح سے کرتے ہیں, سارے شکرانے جو اللہ تعالیٰ کی نعمتیں اور بلیسنگز ہیں آپ ادا کرتے ہیں. یقین کریں ایسے گوز بم سے ہو رہے تھے, رونگٹے کھڑے ہو رہے تھے آپ جس طرح سے بتا رہے تھے, تو اتنی بلیسنگز ہیں. اور پھر اس کے بعد آپ جو ہیں اپنی جو بھی دعا ہوتی ہے, ہم لوگ تو آزاد جی ایسی دیکھیں چیزیں کتنی گریٹیٹیوڈ کی ہوتی ہیں, مطلب یہ چیزیں کتنی امپورٹنٹ ہوتی ہیں کہ آپ پوری اپنی پہلے بلیسنگز کو کاؤنٹ کرتے ہیں, اپنا شو کرتے ہیں شکرانہ, اس کے بعد آپ جو ہے دعا کرتے ہیں. اور ہم لوگ تو مطلب کیسا ہوتا ہے بس ڈائریکٹلی اللہ سے مانگ رہے ہوتے ہیں لوگ, اور مطلب باقی دیٹ واز سو امیزنگ.
0: کنیکشن بنائے بغیر نا, کئی دفعہ میں نیت کرتا ہوں نماز کی, آپس کی باتیں اس لیے بتا رہا ہوں اپنے لوگوں کو, تو میں کنیکٹڈ ہی نہیں ہوتا, ٹھیک ہے, تو توڑنی پڑ جاتی ہے, کیونکہ کنیکشن بڑا امپورٹنٹ ہے. ایکٹنگ میں ہمیں جو چیز سکھائی جاتی تھی نا, آپ اگر کنیکٹڈ, آپ ایک لائن بول رہے ہیں اور آپ کی آنکھوں سے اور آپ کی باڈی لینگویج سے لگ ہی نہیں رہا کہ آپ سچ بول رہے ہیں اور یہ جھوٹ نہیں ہے اور ایسا ہی ہے, تو کسی کے دل پہ کوئی اثر نہیں ہونا. وہ بہت فیک سا ہوتا ہے, پھوگا سا ہوتا ہے. جیسے آپ مالٹا خریدے نا, بڑا زبردست قسم کا, اوپر سے جو موٹا موٹا سا ہوتا ہے لوگ اٹھا لیتے ہیں, اندر سے وہ پھوگا نکل آتا ہے تو کتنا منہ بنتا ہے. دوسری طرف چھوٹا سا مالٹ جس کو آپ اسکن کو ہاتھ لگاتے ہیں تو آپ کو پتہ ہے اس میں سے جوس جو ہے وہ اسپاؤٹ کرنے, اوز آؤٹ کرنے لگا ہے, ٹھیک ہے. اور لال بلڈ مالٹا نہیں ہوتا جسے کہتے ہیں رتے لال بلڈ مالٹے, کیونکہ ہم تو ہری پور کے نا, خان پور ساتھ ہے ہمارے, تو ان کے مالٹے کاغذی جن کو کہتے ہیں مالٹے, کیونکہ ان کا جو اوپر چھلکا ہے وہ بہت پتلا سا ہوتا ہے, تو کاغذی مالٹے کی طرح آپ اس کو ذرا ٹچ بھی کرتے ہیں, پرک بھی کریں گے تو اس میں سے ایسے جوس نکلے گا. تو یہ والا چاہیے کہ پھوگا پھوگا چاہیے, تو باقی جو رشتے بھی پھوگے ہیں ٹھیک, پلپ اس کا سوکھا ہوا ہے لیکن اوپر سے وہ بڑا ٹھیک لگ رہا ہے, لوگ بھی کہتے ہیں واہ بڑا تگڑا ہوا ہوا ہے, کٹا ہوا ہوا جیسے بندہ نہیں ہوتا اندر سے پھوگا ہوتا ہے بالکل ویسا ہی. تو زندگی بھی اگر اس طرح بھوگا بھوگا کھیلنا ہے تو پھر مرضی ہے آپ کی, لیکن اگر آپ نے اس میں سے ایک چیز جو کہ اصل فیل کرتے ہیں جب آپ جوس نکلی ہوئی جو زندگی ہوتی ہے ناپ فیل جب آپ کرتے ہیں کسی چیز کو, تو جیسے ایک بندہ زندہ ہوتا ہے, ایک ایسے میرلی الائیو سا ایک بندہ ہوتا ہے آوازار زندگی سے, بس وہ زندہ ہے, اور دوسرا جو ہے وہ فیلنگ الائیو جو کہ اس کو فیل کر رہا ہے کہ بھائی میں زندہ ہوں, वो कुछ बोलता है, कुछ कहता है, कुछ करता है तो पता चलता है, फीलिंग आती है उसके अंदर से। तो ये बेसिकली अगर मिसिंग है तो इबादत में भी कभी कभी ये सारी चीज़ें ना, आपका ध्यान किसी और तरफ होता है। वो एक लेडी ने बड़ा अच्छा सवाल पूछा था आज, मुझे अगर याद आ गया, उनको मैंने कहा था अभी मैं कहीं बाहर कहीं जाता हूँ तो अच्छी बात ही होती है कि लोग मुझे मिलते हैं तो कोई ना कोई उनका क्वेश्चन होता है जो वैसे वो शो में नहीं कर पाते, तो वो मुझसे डायरेक्ट कह देते हैं। फिर मैंने कहता हूँ चले मैं शो में इसके बारे में बात कर लूँगा, तो इसके बारे में बात कर लेते हैं। और नमाज से रिलेटेड उनका एक सवाल था। जी
1: जी बिल्कुल। और रजा जी इसीलिए देखें मेरा एक पॉइंट है, लेकिन उससे पहले मैं ये कहूंगी कि आपके शो में जब आप अपनी जिंदगी, आपने जो जी है, जो आप फील करते हैं, महसूस करते हैं, और जब आप बोलते हैं तो जो हर दिल की आवाज और लोगों के डायरेक्ट वो जाके लगती है उनके दिलों को। इतने सारे हमारे वैसे तो लोग हैं आजाद जी आजकल जो मीडिया है, लेकिन उनकी बातों का इतना असर नहीं होता, लेकिन जब आप बोलते हैं ना तो आप उस पर पूरा आपका एक ऑथेंटिक तरीके से आप बोलते हैं तो वो दिलों तक डायरेक्ट पहुंचता है। हर इंसान आपका शो सुन के कहता है कि ये तो बिल्कुल मेरी बात कर रहे हैं, और उनके दिल तक पहुँचती है वो बातें, तो इसीलिए कि उसमें सच्चाई है। आपकी कोई भी बात जब आपका प्लेटफॉर्म ऐसा है गाजी कि जो लोग भी आते हैं ना अपनी आराम से, इवन दो कि वो बहुत शुरू में इतने डर भी रहे होते हैं, लेकिन आप उनको कंफर्टेबल करते हैं और वो फिर अपनी बातें करते हैं, तो ये हमारी जिंदगी
0: असल
1: में
0: ये
1: बहुत
0: है, लोगों के अंदर जो डर भी है ना वो भी हमारा पैदा किया हुआ है, ये हमारी सोसाइटी का पैदा किया हुआ है। पता नहीं क्या हो जाएगा, पता नहीं क्या कह देंगे, पता नहीं लोग क्या सोचेंगे। अरे भाई लोगों क्या सोचेंगे, इसने हमारी जिंदगियां खा गए हैं, 200-400 साल से हम यही सोच रहे हैं लोग क्या सोचेंगे। बाद में हमें पता चला लोग तो घामड़ होते हैं, लोग तो एक छोटा सा सिस्टम नहीं बना सकते, वो अपने घर का सिस्टम, अपने घर का बजट नहीं बना सकते, वो अपना रास्ता मुतय्यन नहीं कर सकते, वो अपने गिफ्ट्स को नहीं जानते, वो कम्युनिकेशन, बेसिक कम्युनिकेशन उनको नहीं आती, वो किसी को अपनी बात पे कन्विंस नहीं कर सकते, लंबा वो किसी के साथ चल नहीं सकते। ये लोग क्या करते हैं उसकी मुझे इतनी टेंशन है। मैं तुक नहीं बन रही थी, हमने भी 30 साल उनके डिप्रेशन में और टेंशन में आके देखा, फिर मैंने देखा ये हैं लोग, ये लोग इनकी तरह बनना चाहता था मैं, इनकी तरह हम बनना चाहते हैं, इनको हम इम्प्रेस करना चाहते हैं, इनको हम खुश करना चाहते हैं, इनको तो खुदा नहीं खुश कर सका, फरिश्ते नहीं खुश कर सके, इनको तो ज़िंदगी की हर ख्वाहिश जो इन्हें चाहिए थी जो डिज़र्व भी नहीं करते वो भी मिल जाए तो उससे खुश नहीं होते, और मैं इनके पीछे पड़ा हूँ, मैं कितना बेवकूफ़ हूँ। वो जितने गए गुजरे हैं हम उनसे ज़्यादा गए गुजरे हैं। इसीलिए जिस किस्म का लीडर होता है ना उस किस्म के फॉलोअर्स होते हैं, तो जितना वो गया गुजरा होता है उसके फॉलोअर्स भी वैसे ही होते हैं, और जितना वो कैरेक्टर वाला होता है, इंटेग्रिटी वाला होता है, चीज़ों के ऊपर स्टैंड लेने वाला होता है, उसके साथ चलने वाले भी वैसे ही होते हैं, और जो नहीं होते वो अलहदा हो जाते हैं बहुत जल्द, घोड़े और गधे।
1: जी
0: तो ये सिंपल है, एक ट्रूथ को एक्सेप्ट ना कर, कोई तुक नहीं बन रही है सारे काम की। मैंने क्या कहा था, मैं वो लाइन क्या थी आजाद थॉट्स में से, आई एम इन द बिजनेस ऑफ मेकिंग सेंस। जब आप तुक बना देंगे किसी बात की तो बेतुके लोग, बेतुकी बातें, बेतुके रिश्ते, वो सब उनका तुक्का मिस हो जाएगा, ठीक है। और जब तुक्का ही मिस हो जाएगा तो छली के अंदर से तुक्का आप निकाल लेंगे तो दाने कहाँ हैं, ऊपर लगेंगे कैसे वो
1: जी।
0: तुक्के का टाइम ख़त्म होता है जब उसके ऊपर छली आपने भून ली, अब आप उसके दाने निकाल रहे हैं या सूख गए हैं तो उसको आप गंदम निकाल रहे हैं या कौन उसका निकाल रहे हैं या जो भी छली होती है किसी भी किस्म की, लेकिन उससे पहले अगर छली है ही नहीं नीचे तो वो उगेंगे किस चीज़ के ऊपर। तो किसी भी चीज़ की तुक बनाने का ये याद रखें कि इसका तुक्का होना बहुत ज़रूरी है, इसके ऊपर जो चीज़ लगेगी वो किस चीज़ पे लगेगी, कानून में से एक जगह मिसिंग है। तो जब एक तुक रिश्ते की एक तुक मिसिंग है, मतलब एक चीज़ मैंने हासिल कर ली उसे मुझे खुशी नहीं आ रही, मुझे नींद नहीं आ रही, मुझे सुकून नहीं आ रहा, मुझे मज़ा नहीं आ रहा, मुझे एहसास नहीं मेरे अंदर पैदा हो रहा, तो वो सब फालतू है। कुछ दिन के बाद जब ये फालतू फालतू चीज़ें करते हुए, इसीलिए तो लोग अपनी ज़िंदगी से तंग हैं, इसलिए तो आप फिर क्या होता है, कोई दोस्त नहीं होता, कोई गमखार नहीं होता, कोई शेयर आप किसी के साथ कुछ नहीं कर सकते, हर एक से डरते रहते हैं, इसको पता लग गया तो क्या होगा, उसको पता लग गया तो क्या होगा, इन तमाम चीज़ों की वजह से ये मसाइल पैदा होते हैं और ये हम खुद मसाइल पैदा करते हैं। तो इससे बाहर निकलेंगे जब ज़िंदगी, जब जिसने खुशी देखी नहीं, वो मरी हुई चीज़ें जो उसके सामने लोग डाल जाते हैं उसको वो खुशी समझते हैं, तो वो उसको लगता है यही खुशी थी, लेकिन जब वो खुशी देख लेता है, जब वो सच देख लेता है, जब उसकी एग्जिलरेटिंग किस्म की एक जो फीलिंग होती है, ऑसम किस्म की जो फीलिंग होती है, जब वो देख लेता है तो उसके बाद वो बार बार, ये नशा करने वाले नशा क्यों करते हैं, इनको जब हिट लगती है, ये डोपामिन के चौथे, सेरोटोनिन के चौथे छठे लेवल पर जब इनको एक हिट लगती है تو اس کے بعد وہ بار بار اسی ہٹ کو پانے کے لیے یہ نشہ کرتے ہیں. کچھ عرصے کے بعد امیونٹی ہو جاتی ہے پیدا, پھر یہ اور زیادہ ڈبل ٹرپل کرنا شروع کر دیتے ہیں کیونکہ ان کو وہ ہٹ چاہیے. بالکل
1: جی.
0: وہ برائی کی ہٹ ہے, اسی طرح اچھائی کی بھی ہٹ ہوتی ہے. آپ کو اگر ہٹ لگ گئی, انٹرنسک ریوارڈ آپ کو اندر سے مل گیا, ایک اچھا دوست آپ نے دوستی فیل کر لی, ایک اچھا دوست آپ کو مل گیا, کہیں آپ کو اسٹرینتھ کسی جگہ پہ فیل ہو گئی اپنی, اگر کوئی کیریکٹر پہ یا انٹیگریٹی پہ یا کسی اسٹینڈ کے اوپر, ایک دفعہ وہ آپ نے فیلنگ دیکھ لی تو چیزیں خود بخود بہتر ہوتی چلی جائیں گی.
1: بالکل صحیح بات ہے, آپ نے بالکل صحیح کہا. جیسے ہم اگر ہم فرسٹ کلاس میں سفر کریں, جن کو پتہ نہیں ہوتا, پھر اس کے بعد اکانومی کلاس میں نہیں سفر کر سکتے. تو جو آپ جیسے کہتے ہیں نا, جو لوگ چھوٹی باتیں کرتے ہیں انہوں نے اپنی زندگی جی ہی نہیں ہوتی, تو وہ اسی طرح کی باتیں کر رہے ہوتے ہیں. جو لوگ جی چکے ہوتے ہیں ان کو لائف کا پتہ ہوتا ہے. تو بالکل آپ صحیح کہہ رہے ہیں. اور ایک اور پوائنٹ میرا یہ تھا عزاز جی, کہ آج کل سردیاں ہیں, ویکیشن ہیں, ہالیڈیز ہیں, تو ہر چیز نا بند لگ رہی ہے, لوگ آ جا بھی رہے ہیں, لیکن ہر چیز جو ہے نا ڈل سی لگ رہی ہے. لوگ خاص آ جا نہیں رہے کہیں باہر, سب گھر میں رہنا پسند کر رہے ہیں, کام نہیں کرنا چاہتے. تو ایسی سچویشن میں جو خاص یہ سیزن آتا ہے ہمارا, اس میں ہمیں کیا کرنا چاہیے؟
0: سردی میں ہر چیز سکڑ جاتی ہے نا, تو اس طرح بندے بھی سکڑ جاتے ہیں, رشتے بھی سکڑ جاتے ہیں, اور بہت ساری چیز. اور اسپیشلی یہ جو ہالیڈے سیزن شروع ہو رہا ہے, اس کی وجہ سے کافی گلو, اور اوپر سے بارش اور اندھیرا جلدی ہو جانا, ایک گلومی گلومی سا ایک ماحول ہے. ٹھیک ہے جی, اور اس کو کیسے, اب اس کو فن کیسے بنانا ہے, اس کے لیے میں ضرور اس کے بارے میں بات کرتا ہوں. نائس آف یو میم, تھینک یو ویری مچ فار کک اسٹارٹنگ دا شو. ہمارے پاس کوئی مہربان ہیں جی, بڑے دور سے آئے ہیں, ان سے کرتے ہیں بات. ریڈیو آزاد, یو ار آن دی ایئر اینڈ آن واٹس ایپ.
2: آزاد جی, سر سے کیا حال, السلام علیکم جی.
0: کیا حال ہے سر, ٹھیک ٹھاک ہو؟
2: بالکل بڑھیا سر جی.
0: آپ آئیں یا نہ آئیں, دیکھیں آپ کی حاضری لوگ لگا جاتے ہیں آپ کا نام لے کے.
2: میں سر کبھی کبھی تو یقین ہی نہیں ہوتا کہ میں جس حساب سے, مجھے لگتا ہے میں, کیونکہ وہی بات آ جاتی ہے, اتنا کچھ کہنے کو ہے کہ میں خود بھی کئی بار سینس نہیں بنا سکتا, مجھے اور لوگوں کو وہ باتیں میری اچھی لگ جاتی ہیں.
0: اس کا مطلب ہے کہ وہ جو ہے نا کنیکٹڈ ہیں, ریلیونٹ باتیں ہیں ساری, جو بھی آپ کہنا چاہتے ہیں. اور بھی ہزاروں لاکھوں کروڑوں لوگ ہیں اس دنیا میں, وہ اس میں سے گزرے ہیں, اس کے بارے میں سوچتے ہیں. تو آپ کو ایک ایسی جگہ, ایک ایسا پلیٹ فارم ملے جس میں سے آپ کو ریکگنیشن ایکچولی ان تھاٹس کی ہوتی ہے جو آپ پیش کرتے ہیں, جو آپ باتیں کرتے ہیں, اس سے لوگ جب ریلیٹ کرتے ہیں تو ساتھ ساتھ آپ کو آپ کی ایکچولی تھاٹس کی ریکگنیشن ہے. یہ ہم بندے پہ چلے جاتے ہیں کہ بندے کی بڑی تعریف ہوئی یا بندے کے بارے میں لوگوں نے ایسا کچھ کہا, لیکن جو بھی کانٹریبیوٹ کرے گا سسٹم کے اندر, کانٹریبیوشن ہوگا, گیونگ ہوگی, تو آپ کو ریسیپروکیشن ہوگی. بس اتنی سی بات. سارا کام دیکھیں رب کب سے دے رہا ہے, ساری دنیا گھوم پھر کے رب تک آ جاتی ہے, ہر علم ہر نالج آخر میں رب کے پاس چلا جاتا ہے گھوم پھر کے. قدرتی امر ہے, یہ قدرتی ایسا ہوتا ہے. یہ سائنس کہتی ہے جی روح کیا چیز ہے, پھر گھوم پھر کے نیچر تک پہنچ جاتے ہیں. کوئی ایٹموسفیئر انوائرمنٹ کی بات ہوتی ہے, وہ گھوم پھر کے جی نیچر میں ایسے ہے, وہاں پہ جا پہنچ جاتے ہیں. تو گھوم پھر کے چیزیں وہیں واپس چلی جاتی ہیں. تو گیونگ کرنے سے ہی, چاہے وہ آپ کی تھاٹس میں گیونگ ہے, چاہے وہ آپ کے احساس کی گیونگ ہے, چاہے وہ کنیکشن ہے لوگوں کے ساتھ, کچھ بھی ہے, تو بس جب آپ وہ کریں گے تو آپ کو ریزلٹس اس کے خود بخود ملنا شروع ہو جاتے ہیں. اور اپنے آپ کو ہم ویسے ہی چھوٹا سمجھتے رہتے ہیں, کیونکہ آپ نے اپنے آپ کو باہر نکالا ہی نہیں نا. آپ دنیا کے بازار میں آئے ہی نہیں ہیں, تو قیمت کیسے پتہ چلے گی؟ ہیرا باہر ہی نہیں نکلا, وہ چھپ کے بیٹھا ہوا ہے. وہ کہہ رہے جی میں کوئلے کی کان میں پیدا ہوں, تو وہ اگر کوئلے کی کان میں تو کروڑوں کوئلے نکلے ہیں, تو اس میں سے ایک ہیرا نکلتا ہے, تو اگر وہ باہر نکلا ہے تو تھوڑی بہت سٹر تو کریٹ ہوگی نا.
2: وہی سر جی, میرے پاس ابھی اسٹوڈینٹس ابھی کلاس چل رہی ہے, لاسٹ ٹائم بھی تھے, تو وہ مجھ سے باتیں کرتے ہیں, مجھے کہتے ہیں کہ آپ سے باتیں کر کے اچھا لگتا ہے. اور میں سوچ رہا ہوتا ہوں مجھ سے ایج ڈفرینس ہے, ان کو کیوں اچھا لگ رہا ہے. میں اس بات کو ابزرو کرنے کی کوشش کرتا ہوں, پھر میں جتنا میرے سے ہوتا ہے میں ان کو بتاتا ہوں, لائک جو میں نے ایکسپیرینس کیا ہے میں وتھ فل آنیسٹی ان کو بتا دیتا ہوں. آئی تھنک می بی ان کو یہ بات اچھی لگ جاتی ہے.
0: جی آنیسٹی جو ہے نا, ٹروتھ فلنس, آنیسٹی اینڈ سمپلسٹی, یہ تین چیزیں یاد رکھیے گا, ٹروتھ فلنس, آنیسٹی اینڈ سمپلسٹی. جو انسان بھی جتنا بھی نیچر سے کنیکٹڈ ہوگا, یہ ساری چیزیں اس کے دل پہ اثر کریں گی. और जो बंदा जितना भी शैतान के चक्करों में होगा और उसने अपना दिल काला कर लिया या उसने अपनी सोचें जो है ना वो करप्ट कर ली हैं सॉफ्टवेयर, उसका इन तीनों चीज़ों से उसकी जान जाती है। सच से उसकी जान जाएगी, ऑनेस्ट बंदे से, ऑनेस्ट फीडबैक से उसकी जान जाएगी, ठीक है। और तीसरा, सिंप्लिसिटी के बजाय वो हर चीज़ को कॉम्प्लिकेटेड, टेक्निकल और पता नहीं क्या क्या करेगा, मुश्किल से मुश्किल करता जाएगा, उसकी जान जाएगी, क्योंकि डेविल इज़ इन द डिटेल्स। तो ये जब भी आप ये काम करेंगे, और दूसरी बात, एक चीज़ जो मुझे आपको ज़रूर कहनी है और आपकी तरह के जितने भी लोग हैं उनको कहनी है, क्योंकि मैं खुद ऐसा था, मुझे एक ज़माने में एक आदमी मिला, बुज़ुर्ग थे, उस आदमी ने सारी चीज़ें उसकी उल्टी थी, जो कुछ उसने कहा वो उल्टा होता था, सब कुछ उल्टा था, लेकिन उसने एक ऐसी बात की, हर आदमी की एक उनकी ऐसी बात थी जो मेरी ज़िंदगी में परमानेंट मेरी ज़िंदगी का हिस्सा बन गई, और जो मुझे वैसे कभी समझ नहीं आती थी, मुझे उस बंदे की बात से वो बात समझ आ गई, ठीक है। इससे हमने सीखा ये कि एक आदमी 100 गलत बातें आपसे कहे और वो कभी भी वो काम ना करे, लेकिन उसकी एक दी हुई बात जो है, आज तक जब भी मैं उनके बारे में सोचता हूँ या मेरे कुछ बात उनके बारे में होती है, तो मैं उनको इस एक अच्छी बात का क्रेडिट ज़रूर देता हूँ। उन्होंने मुझे एक दफ़ा कहा था, कोई बात हो रही थी, तो उन्होंने कहा, बहुत सारे लोग मेरे पास आते हैं, आपका जिक्र करते हैं, लोग आपसे बड़ा प्यार करते हैं, आपकी बड़ी इज्जत करते हैं, और उनके ये भी अल्फाज थे कि लोग आपसे बहुत मोहब्बत करते हैं, अपने अपने तरीके से करते हैं लेकिन बहुत मोहब्बत करते हैं। तो मैंने उनको बोला था कि मुझे ये मोहब्बतें, ये इज्जतें, ये लोगों की बातें जो है ना बोझ लगती हैं, क्योंकि जब लोग इनलाइटन्ड नहीं होते हैं, जब लोगों को बहुत ज़्यादा ओवर इमोशनल होते हैं या उनकी एक कंडीशनिंग कर दी गई है, उसी तरह की मोहब्बत करना चाहते हैं वो, उसी तरह की इज्जत और उसी तरह के पीछे भागना चाहते हैं आपके, तो आप एक ना घबरा भी जाते हैं, इरिटेट भी हो जाते हैं एक वक्त के बाद, फिर आप बहुत सख्त भी हो जाते हैं। तो उन्होंने मुझको एक बात बताई थी, और मैंने कहा था ये अभी से नहीं, ये मेरे साथ बचपन से हो रहा है, मुझे लोग बहुत तंग कर देते हैं, मैं जान छुड़ा के फिर लोगों से भागता रहता हूँ। तो उन्होंने मुझे कहा कि आपके अंदर रब ने एक फ़र्ज़ करो एक चीज़ रखी है कि लोग आपसे प्यार करेंगे, ये एक हकीकत है, अगर आप जितना भी इससे

0: This program will continue after the break. Continue listening to Inspire FM.
1: Inspire FM.
2: Inspire 105.1 FM.
3: The prophet, peace be upon him, said, "The right of God upon his servants is that they worship and serve him alone, and make none a god beside him. And the right of servants upon God is that he does not punish those who do not make anything a god beside him."
4: Narrated by Mu'adh in the collections of Bukhari and Muslim.
5: Why do Topps Pizza deliver the top pizzas in Luton? For a start, all the toppings are 100% halal, and Topps use fresh dough every day. Then there's the cheese, the highest quality available. And when it comes to food preparation, cleanliness is taken as part of our faith. So that just leaves the taste, choice, and great offers, including buy one, get one free on all medium, large, and extra large pizzas. Topps Pizzas, Wellington Street, LU1 5AA. Order online, toppspizza.com, or via Just Eat. Download our app or call 01582 725000.
6: Assalamu alaikum wa rahmatullah. Bismillahir Rahmanir Rahim. قال النبي صلى الله عليه وسلم من تمسك بسنتي عند فساد أمتي فله أجر مئة شهيد. That whoever holds tight my sunnah when there is corruption in my ummah, for him will be the reward of 100 martyrs.
7: Legrave Heating Supplies. With over 20 years of experience, we're the largest independent plumbers merchant in the area, specialising in all types of plumbing and heating, as well as combination boilers and mega flow cylinders. Whether you need a new bathroom or a complete new heating system, LHS is the place. Come along to our brand new bathroom showroom at Unit 1, 3 Chorland Lane, Luton, to see the latest range of quality bathrooms. Or log on to legrave.net. We're an Interpart approved stockist for all genuine spares. Our new store in Bedford is now also fully opened. Legrave Heating Supplies. Call Luton 84 86 88.
8: Assalamu alaikum, this is Noor and you're listening to Inspire FM. Today we will be motivating and giving tips to our upcoming exam sitters. One more chapter, one more cheer. Thank you for listening to these exam prep jingles. Tune in to Inspire FM to find out further information.
9: Around the world, millions face the ravages of conflict and natural disasters, leaving countless unable to observe their fast. But with your support, last year, we fed over 60,000 people across 14 countries. This year, the need is even greater, and your generosity can light up the world once more. Join UKIM to feed the fasting Ummah. Donate now. Be the change. Share your blessings. Feed the fasting.
10: And now, get ready for your new weekly dose of sports talk.
11: It's Sportscast, the show where we dive into the latest sporting events, the hottest debates, and the legacies that make sports unforgettable.
12: Join us every Monday at 7 p.m. as we break down the action, share our takes, and go head-to-head on the big sporting questions.
11: Sportscast, your new home for sports talk. Don't miss it.
13: From the studios of Inspire FM, the time is now 10:30.
14: Okay. एक अच्छा सवाल था पिछले सेशन के बारे में, अल आलमीन के बारे में. इस बात की क्या दलील है कि अल आलमीन जहानों के लिए नहीं, लोगों के लिए इस्तेमाल हो रहा है? मैंने बेसिकली लोगों की बात की थी ना. कुरान ने कहा एक और मकाम पर, तबारक अल्लज़ी नज़ला الفرقان على عبده ليكون للعالمين نذيرا. अल्लाह ने कितना मुबारक है वो जिसने कुरान को नाजिल किया, फुरकान को नाजिल किया अपने बंदे पर, ताकि वो तमाम आलमीन के लिए ख़बरदार करने वाला बने. अगर आप कहें आलमीन का मतलब है आसमान, ज़मीन, पहाड़, सितारे, पहाड़ों को ख़बरदारी की ज़रूरत है, आसमान को ख़बरदार करने की ज़रूरत है. ख़बरदारी की, इंतज़ार की ज़रूरत किसे होती है? لوگوں کو ہوتی ہے نا. اولم ننحک عن العالمین, ایک رسول سے کہا گیا قرآن میں ہم نے آپ کو عالمین سے منع نہیں کیا, یعنی آپ لوگوں کے چکر میں نہ پڑا کریں, ان کی باتوں میں عمل دخل نہ کریں, اپنی بات سے بات رکھیں, اپنے کام سے کام رکھیں. وہاں بھی العالمین کا ذکر کیا. قرآن میں بار بار العالمین لغت کے اعتبار سے اور قرآن کے اعتبار سے عالمین لوگوں کے لیے استعمال ہوتا ہے. اور اس کی اہمیت فاتحہ میں کیا ہے, فاتحہ کی میں بات ہو ہی نہیں رہی آسمان زمین کی اور اللہ تعالیٰ کی مخلوق کی. اصل میں فاتحہ کا بنیادی مقصد کیا ہے, ایک رشتے کو قائم کرنا ہے رب اور عبد کے درمیان. جو اگر آپ کہیں نا لب لباب کیا ہے فاتحہ کا, وہ یہ ہے رب اور عبد کا رشتہ. تو اس کا ہر لفظ واپس یا رب کی طرف جائے گا یا عبد کی طرف جائے گا. یہاں السماوات والارض کہا ہوتا تو عبد کی طرف بات نہ جاتی, کہیں اور چلی جاتی, لیکن العالمین کیا ہے تو اللہ تعالیٰ کے بندوں کی طرف واپس ہے یہ بات. یہ قرآن کے الفاظ کا ایک دقیق استعمال ہے. ہر لفظ کا ایک مقصد ہوتا ہے سورت کے اندر. جب سورت کا مقصد سمجھ میں آ جائے تو ہر لفظ اس مقصد کی طرف آپ کو واپس لے جاتا ہے اور وہ مقصد پھر خود ہی سے واضح ہو جاتا ہے. اب آگے لفظ آ رہے ہیں, بڑے پیارے الفاظ ہیں اللہ تعالیٰ کے, الرحمن الرحیم. کیا ترجمہ کریں جی الرحمن الرحیم کا, اردو میں کیا ترجمہ ہوتا ہے جی, بتائیں آپ مجھے. جو نہایت مہربان اور بہت رحم کرنے والا ہے, عام ترجمہ یہی ہے نا. ٹھیک ہے, پہلے عربی میں سمجھ لیتے ہیں. رحمان اور رحیم دونوں رحم سے نکلے ہیں. عربی کے اعتبار سے رحمان اور رحیم کا جو اصل ہے نا دونوں کی, وہ ایک ہی ہے. اور وہ کیا لفظ ہے, رحم. تو پہلے رحم کو سمجھ لیں. رحم میں دو معنی ہیں. رب میں کتنے معنی تھے, پانچ. رحم میں دو معنی ہیں. ایک ہے شدید محبت, شدید محبت, ایسی محبت جو اپنی محبت کے جواب میں کوئی توقع نہ رکھتی ہو. انکنڈیشنل لو, بے لوس محبت. دوسرا معنی اس کا ہے مکمل طور پر کسی کا خیال رکھنا, ہر طرح سے کسی کا خیال رکھا جائے تو آپ اس پر رحم کر رہے ہیں. رحمت کا لفظ اصل میں عربی میں نکلا ہے رحم سے. رحم کہتے ہیں ماں کے پیٹ کو. اور ماں کے پیٹ سے ماں کا کیا تعلق ہے, ایک تو اس کو اس سے شدید محبت ہے اور وہ عجیب قسم کی محبت ہے. جیسے جیسے بچہ بڑا ہو رہا ہے اس کے پیٹ میں, اس کی تکلیف میں اضافہ ہو رہا ہے, اس کو الٹی آ رہی ہیں, اس کو کمر میں درد ہو رہا ہے, اس کو کھانا ہضم نہیں ہو رہا, اس کو سانس نہیں آ رہی, اس کو نیند نہیں آ رہی, نہ نیند میں چین, نہ بیٹھے ہونے میں چین, نہ لیٹے ہونے میں چین, نہ کھڑے ہونے میں چین. اور اس کی تکلیف کی ایک ہی وجہ ہے, ماں کی ساری تکلیف کی ایک ہی وجہ ہے, کیا ہے, بچہ. اور جیسے جیسے وہ بچہ تکلیف میں اضافہ کرتا ہے, الٹا ماں اس سے کم محبت کے بجائے کیا, زیادہ محبت کرتی ہے. پھر آخری لمحہ آتا ہے, بچہ تقریباً ماں کو مار ڈالتا ہے, تقریباً مرے, کتنا خون اس ماں نے بہایا ہے, اور زندگی میں اس کا اتنا خون نہیں نکلا ہوگا جتنا اس بچے کی وجہ سے نکلا ہے. اور نکلنے کے ساتھ ہی بدلہ دینے کے بجائے کہ تم نے کیا یہ میرے ساتھ, ساری دنیا کو وہ بھول جاتی ہے, اس کی ساری محبت بچے کی طرف. اور جب وہ بچہ اس کے پیٹ میں ہوتا ہے تو اس بچے کا مکمل طور پہ خیال کیا جا رہا ہوتا ہے, کرایہ پہ ہوا ہوا ہے, کھانے کا انتظام ہے, صفائی کا انتظام ہے, سارا انتظام کس نے کیا ہوا ہے, سب پوری طرح سے خیال رکھا ہوا ہے. رحم سے دو معنی نکلتے ہیں, شدید محبت اور مکمل خیال, مکمل طور پر خیال کرنا. اچھا, اب رحمت کا لفظ اردو میں بھی استعمال کرتے ہیں, بھائی رحم کرو, استاد آپ کو فیل, ٹیچر آپ کو فیل کرنے والا ہے میٹرک کے امتحان میں, سر جی رحم کریں, سر جی. رحم کا کیا مطلب ہوتا ہے, سزا نہ دیں. ہم کیسے استعمال کرتے ہیں, سزا نہ دیں. सर रहम करें, मेरे छोटे छोटे बच्चे हैं, एक और मौका दे दें। क्या मतलब है? सजा ना दें। पुलिस वाले ने रोक दिया, भाई रहम करें प्लीज़ यार, देर हो रही है जॉब को, आइंदा नहीं करूँगा। रहम हम किस तरह इस्तेमाल करते हैं? सजा ना दो। अरबी में रहम कैसे इस्तेमाल हो रहा है? दो चीज़ों के लिए। क्या बताया था मैंने? शदीद मोहब्बत। मैं ये बात आपके सामने इसलिए रख रहा हूँ कि अरबी जबान के अल्फाज हम उर्दू में इस्तेमाल करते हैं, लेकिन जब हम उनको उर्दू में इस्तेमाल करते हैं तो उसके नए मायने निकल आते हैं, लेकिन हमें बहुत ही गलत किस्म का एक एतमाद आता है, नहीं कुरान के बहुत सारे अल्फाज मुझे समझ में आते हैं, कुरान में है अर रहमान रहीम, रहम करने वाला, रहम किस उर्दू, जिसकी उर्दू जबान है उसको कैसे समझ नहीं आएगा? जी ये रहम का लफ्ज़ तो है लेकिन ये उर्दू नहीं है, ये अरबी वाला रहम है, ये उर्दू वाला रहम नहीं है। और इनमें फ़र्क है कि नहीं? बहुत बड़ा फ़र्क है। अगर मैं अल्लाह को रहम करने वाला समझूँ, मैं समझूँ बस वो जो अजाब देने वाला था लेकिन देते देते रुक गया तो उसने रहम कर दिया, लेकिन माँ के रहम से अजाब का तो कोई ताल्लुक है ही नहीं। बल्कि इसका बुरा तर्जुमा इंग्लिश में भी बहुत आम है, मर्सी। मर्सी भी इंग्लिश में इस्तेमाल करते हैं। The military showed no mercy. The judge showed no mercy. यानी फौज ने कोई रहम नहीं किया, बेरहमी से मारा, जज ने बेरहमी से फैसला किया, यानी उसने कोई लिहाज नहीं किया। लेकिन इसके मायने मनफी होने के बजाय असल में मुस्बत हैं। इसका ताल्लुक मोहब्बत और मुकम्मल ख्याल से है, पहली बात। अच्छा, अब कितने लफ्ज इस्तेमाल हुए रहमत वाले इस सूरत में? दो, अर्रहमान और अर्रहीम। अब इन दोनों का आप हमें समझना पड़ेगा, दो लफ्ज क्यों इस्तेमाल हो रहे हैं? अगर बात एक ही है तो दो दफ़ा क्यों? तो इन दोनों को अलग अलग समझते हैं। पहली बात करेंगे अर्रहमान के बारे में। रहमान जैसे लफ्ज अरबी में और भी हैं, आतशान, गतबान, जवान, इसको कहते हैं फ़ालान। लफ्ज़ जो एक ही तरह के होते हैं ना, उनका एक वज़न होता है, इसको वज़न कहते हैं अरबी में, गतबान, आतशान, जवान, रहमान। इन अल्फाज में तीन खसूसियात होती हैं, ये आपको याद रखना पड़ेगा। रहमान जैसे अल्फाज में तीन खसूसियात होती हैं। पहली खसूसियत होती है इसमें शिद्दत होती है, तो रहमान बहुत ही ज़्यादा रहम करने वाला, और रहम अरबी वाला रहम, बहुत ही ज़्यादा मोहब्बत करने वाला, बहुत ही ज़्यादा ख्याल करने वाला, शदीद ख्याल करने वाला, शदीद मोहब्बत करने वाला, पहला मायना। दूसरा मायना इसका यह होता है कि ये फौरी होती है, अभी अभी, यानी यही नहीं कि वो बहुत शदीद मोहब्बत कर रहा है, बहुत शदीद ख्याल कर रहा है, अभी अभी कर रहा है, यानी कि करेगा, फिक्र ना करो अगले साल करेगा, फिक्र ना करो बहुत जल्द करेगा, नहीं अभी अभी कर रहा है, अलन फौर, अलहदूस इसको बनाखा भी कहते हैं, अलहदूस। लेकिन तीसरा मायना ज़रा पहले आपको कंफ्यूजिंग लगेगा। तीसरा मायना है कि ये किसी वजह से आर्जी होता है, टेम्पररी होता है। जैसे आतशान कहते हैं बहुत ही शदीद प्यासा, आतशान। क्या किसी वजह से ये शदीद प्यास ख़त्म हो सकती है? पानी से, यानी वो परमानेंट नहीं है, दायमी नहीं है, हमेशा के लिए नहीं है। जवान, शदीद भूखा, क्या किसी वजह से जुआ, भूख ख़त्म हो सकती है? खाने से। गतबान, शदीद गुस्से वाला, हो सकता है सज़ा देने से या बदला लेने से या समझाने से गुस्सा उतर रहा है। अब कह रहे रहमान, शदीद मोहब्बत करने वाला, अभी अभी करने वाला, लेकिन इसमें थोड़ी सी डराने वाली बात भी है, शायद इंसान कोई ऐसी हरकत कर बैठे जिस वजह से वो इस रह